0: اوکے قدرمندو یو زل بیا تاسو ته هر کلی جی طاهر زمان یو زل بیا تاسو ته هر کلی وای اینڈ ډیر مننه شکریا چې تاسو ایف ایم 94 یعنی کې 94 دلبر ریډیو صوبه اون کړی دی دلبر ریڈیو سو ابھی آپ سن رہے ہیں جی بہت بہت شکریہ تھینک یو اچھا جناب کچھ تھوڑی سی میں یہاں پہ اردو میں بات کرنا چاہتا ہوں اور میں کہنا چاہتا ہوں کہ میرے خوبصورت سامعین آج ذرا بات کسی شخص کی نہیں کسی شہر کی نہیں کسی ایک یاد کی نہیں آج بات ایسی زبان کی ہے جو کبھی جو ہے نا ماں کی لوری بن کر کانوں میں اترتی ہے کبھی باپ کی نصیحت بن کر کبھی زندگی کا راستہ دکھاتی ہے کبھی دوست کی شرارت میں مسکراہٹ بن جاتی ہے کبھی کسی استاد کے لفظوں میں علم بن جاتی ہے اور کبھی کسی شاعر کے قلم سے نکل کر سیدھی دل تک پہنچ جاتی ہے دل کی دنیا میں اتر جاتی ہے. اچھا جی بات کرتے ہیں اردو زبان کے حوالے سے جتنے بھی میرے اردو لورز ہیں جو کہ اردو کو پسند کرتے ہیں اردو لائک کرتے ہیں اردو اچھی لگتی ہے جنہیں آپ میں سے کتنے لوگ اردو کو صرف جو ہے نا زبان نہیں بلکہ ایک احساس سمجھتے ہیں کتنے لوگ ایسے ہیں جنہیں اردو سن کر عجیب سا سکون ملتا ہے کتنے لوگ ایسے ہیں جو اردو کے الفاظ میں وہ مطلب جو ہے نا ایک نرمی محسوس کرتے ہیں جو شاید کسی اور زبان میں انہیں اتنی شدت سے محسوس نہ ہو. تو آج ریڈیو دلبر ایف ایم 94 سوابی پر ایک چھوٹی سی درخواست ہے فون اٹھائیے یا میسج کیجیے ہمیں بتائیے کہ آپ کو اردو کتنی پسند ہے اور آخر کیوں مطلب جو ہے نا آپ لوگوں کو یہ والی زبان اچھی لگتی ہے ٹھیک ہے نا. کہ یہ آپ کی بچپن کی زبان ہے گھر کی زبان ہے گھر کی تو خیر جو ہے نا ظاہر ہے آپ کی مدر ٹینک جو ہے وہ مطلب یہ کہ آپ کی مدر ٹینک ہاں مدر ٹینک آپ کی پشتو ہے اور اردو کو بہت زیادہ اردو لورز کافی سارے ہیں جی اردو کو بہت زیادہ پسند کرتے ہیں. دیکھیں اردو کی خوبصورتی شاید یہی ہے کہ اس میں صرف الفاظ نہیں ہوتے کیفیت ہوتی ہے. آپ کہیں پانی پی لیجئے تو یہ ایک جملہ عام سا جملہ جو ہے نا آپ کو اس حوالے سے میں کیا بولوں آپ کہیں پانی پی لیجئے یا مطلب کچھ بھی کر لیں. اچھا ابا ایزیلی بندہ ہر ایک بندہ جو ہے نا اس زبان کو سمجھ سکتا ہے نا سمجھ لیتا ہے. اور اردو کی ایک خوبصورتی یہ بھی ہے کہ اس میں ناراضگی بھی ہے ناراضگی بھی مطلب جو ہے نا خوبصورت لگتی ہے. کوئی کہے آپ مجھ سے ناراض ہیں تو بات سیدھی مطلب دل تک پہنچ جاتی ہے. کوئی کہے آپ کی خفگی کی وجہ سے میں مطلب جو ہے نا رات بھر سو نہیں پا رہا جان جاتی ہے میری تو یہ بات بھی مطلب جو ہے نا محسوس ہوتی ہے. یاد رکھیے گا لسنرز کہ اردو ہمیں صرف بولنا نہیں سکھاتی اردو ہمیں بات کرنے کا سلیقہ بھی سکھاتی ہے. اس زبان میں تم بھی ہے اور آپ بھی ہیں مطلب پیار بھی ہے محبت بھی ہے یاد بھی ہے اور خاطر بھی ہے دوست بھی ہیں رفیق بھی ہیں ایک ہی احساس کے کتنے رنگ ہیں جی. یہی وجہ ہے کہ اردو میں شاعری پڑھیں تو جو ہے نا اچھا لگتا ہے جیسے لفظ کاغذ سے مطلب جو ہے نا اٹھ کر دل میں سیدھا بیٹھ گئے ہوں. غزل سنیں تو جیسے جو ہے نا کوئی ہماری اپنی کہانی بیان کر رہا ہو نثر پڑھیں تو محسوس ہوتا ہے جیسے کوئی جو ہے نا سامنے بیٹھ کر بہت آہستہ آہستہ دل کی بات کر رہا ہو. اور آج ایک سوال خاص طور پر ان سامعین سے جو مجھے میری آواز کو اور میرے انداز گفتگو کو اردو کی وجہ سے مطلب سنتے ہیں اردو کی وجہ سے لائک کرتے ہیں آپ کو میری زبان سے اردو کیوں اچھی لگتی ہے کیا ریزن ہے کیا مطلب جو ہے نا وجہ ہے کیا میری آواز میں اردو کی نرمی آپ کو محسوس ہوتی ہے کیا آپ کو یہ انداز گھر بچپن یا کسی خوبصورت یاد کی طرف لے کے جاتا ہے یا مطلب جو ہے نا یاد کی طرف لے کے جاتا ہے. کیا آپ کو لگتا ہے کہ جب اردو کسی ریڈیو کی آواز سے ادا ہو تو اس کا حسن اور بڑھ جاتا ہے؟ تو آج خاموش نہ رہیے گا مجھے آپ نے میسج کرنا ہے جتنے بھی اردو لورز ہیں ٹھیک ہے نا. کالر چیک کرتے ہیں جی ہمارے ساتھ کون دے رہے ہیں کہاں سے 09382804595. السلام علیکم. ہلو السلام علیکم. جی کون بات کر رہے ہیں کہاں سے اپنا نام بتائیے گا.
1: خبر
0: نہیں کوشش کریں نا آپ اردو میں بات کرنے کی کوشش کریں بات اردو کے حوالے سے ہو رہی ہے تو تھوڑی بہت جتنی بھی اگر آپ کو اردو آتی ہے تو اردو زبان میں بولیں بات کریں آپ. یہ کس طرح کی بات ہوئی کہ آپ کو اردو نہیں آتی؟ اردو تو ہر بندے کو آتی ہے سمجھ آتی ہے بول نہیں سکتی کیا آپ؟
1: نہیں फर्स्ट टाइम मैं कॉल कर
0: रही हूँ. अच्छा फर्स्ट टाइम आप कॉल कर रही हैं. कहाँ से कॉल कर रही हैं आप? हेलो मैम तो कम देना है तो कुछ कम देना दुमरा दस कुछ कम देना हैंग हैंग ये दस कंफ्यूज कंफ्यूज ये और जाले में चर्च कुछ कम देना उर्दू खूब दे जखड़े हो नखबो. हेलो या खुदा पाका दीखल को तो बच कम देनो सुबह आए दीखल को तो बस समाते वो और के तायरा बल कालर गुरु जी सोक राज कम देना सिफर 938-280-495. देखें जो शर्म होता है ना मतलब हम लोग शर्मा के एक चीज को पीछे छोड़ देते हैं या शर्म इंसान को आगे नहीं बढ़ने देता. जो लोग बहुत ज्यादा शर्माते हैं शर्माना चाहिए जिंदगी में मतलब किसी बुरे काम पे शर्माना चाहिए और कोई अच्छी चीज हो या अच्छी चीज है ना आप देखते हैं तो उस पे मतलब शर्माने का नहीं होता उस पे शर्माना नहीं चाहिए. ठीक है ना. नेक्स्ट कॉलर चेक करते हैं हमारे साथ कौन दे रहे हैं कहां से. अस्सलाम वालेकुम जी. खैर खरीद भाई जान उर्दू में बोलो प्रोग्राम उर्दू के है तुम पश्तो में बात करते हो.
2: अच्छा ये नहीं बता भी तो रेडियो ऑन किया था अभी आवाज आया था सामान बैठा हुआ था फर्स्ट टाइम हमने कॉल किया था.
0: अच्छा फर्स्ट टाइम मतलब आप कॉल कर रहे हैं कहाँ से कॉल कर रहे हैं जी कौन सी जगह से रब्ता कर रहे हैं.
2: मंसूरी पुल से.
0: मंसूरी पुल ये मंसूरी पुल कहाँ पे है.
2: ये तो गुवाहाटी नहर नहीं है गुवाहाटी नहर.
0: अच्छा गुवाहाटी नहर के पास है ये.
2: उससे नीचे आते है ना उधर चुकी वाला है चुकी है ना इसके साथ मंसूरी पुल है.
0: सही सही सही. तो आप काम क्या करते होते हैं.
2: हम तो काम ये करते हैं चिकन वाला काम करते हैं जी दुकान है हमारा.
0: मतलब चिकन की दुकान है.
2: चिकन की दुकान है
0: जी. फिर तो आप बड़े मालदार हुए जी. चिकन वाले जो लोग होते हैं ये मतलब जो कुलमे मुलमे होते हैं जो आंते वगैरह होती हैं ये भी बेचते हैं इसी के साथ साथ ये मतलब क्या कहते होते हैं साथ में ये इसके जो पाँव होते हैं पांचे जिन्हें कहते हैं पांचे भी बेचते हैं. तो फिर तो जो है ना आपकी मतलब वो क्या कहते हैं आपके पांचों हाथ पांचों उंगलियां हाथ नहीं बल्कि पांचों उंगलियां घी में हैं. हाँ
2: अच्छा ये तो बात तो सही हो लेकिन ये तो गाड़ी वाला तो बहुत कमाते
0: नहीं
2: कमाते.
0: मुझे ये बताएं कि आप किसी के साथ काम करते हैं या आपकी अपनी दुकान है.
2: नहीं, किसी के साथ काम करते हैं हम.
0: अच्छा किसी के साथ काम करते हैं. मैंने ये मतलब जो है ना मैं समझ रहा था कि आप की अपनी दुकान है. चले अल्लाह ताला जो है ना देगा जी आपको अपनी दुकान भी देगा. मायूस ना हुआ करें मायूसी अच्छी चीज नहीं है.
2: ये बात तो है इंशाल्लाह हो जाएगा इंशाल्लाह. हमने किया था कोशिश जारी है अपने दुकान के लिए. उधर तो आप हमारे गाँव पे एक आंता में इसकी लगा हुआ
0: था इंशाल्लाह
2: हो जाएगा इंशाल्लाह.
0: चले अल्लाह ताला आपके लिए हम दुआ करेंगे जी. अल्लाह ताला आपको अपना कारोबार दे और आप अपने बच्चों के लिए अपने घर वालों के लिए अपने लिए जो है ना एक अच्छा रिस्क और रिस्क के हलाल जो है ना आप कमाएं. आपके लिए बहुत सारी दुआएं जी. अच्छा मुझे ये बताएं कि ये जी
2: जी
0: जी जी बोले बोले आप बात करें.
2: मैं ये बात कर रहा हूँ बस टाइम में कॉल किया था ना कभी कभी हम तो प्रोग्राम में हमारा नाम भी याद करना है और हमारा नाम है.
0: नहीं आपका नाम आपका नाम जरूर हम याद करेंगे. मुझे एक बात बताइएगा कि मैं खुद विजहाना पठान हूं और अल्हम्दुलिल्लाह मेरे बाप दादा और इसी के साथ साथ मेरे मतलब जो ननियाल मेरा है वो सारा मतलब विजहाना पठान है. तो ये हम लोग पठान लोग जो है ना उर्दू बोलते हुए क्यों शर्माते हैं. क्या कोई मतलब जो है ना खास वजह है. क्या कोई आप समझते हैं कि इसके पीछे वजह है.
2: असल बात ये है ना पठान लोगों का ये बात भी समझ नहीं आते उर्दू भी सही समझ नहीं आते लेकिन स्कूल भी पढ़ते हैं वो बाद भी उर्दू समझ नहीं आते ना. मेरे को भी नहीं आते थोड़ा थोड़ा.
0: नहीं देखिए माशाल्लाह आप इतनी अच्छी अच्छी बातें कर रहे हैं इतनी अच्छी आप उर्दू बोल रहे हैं इसमें अब हंसने वाली तो कोई बात नहीं है. देखिए इंसान कोशिश करता है तो जाके आगे सीखते हैं ना. एक बंदा अगर कोशिश ही ना करे तो फिर मतलब जो है ना कैसे सीखेगा.
2: ये बात बस सैरदमान भाई मेरे लिए दुआ करो अपना कारोबार के लिए इंशाल्लाह दुआ करो और बस हमेशा हम प्रोग्राम में याद करें हमारा नाम जो रहमान मस्जिद
0: कर रही है. चले अल्लाह ताला आपको खुश रखे जी. आप खुश रहें और आपके लिए काफी सारी मेरी दुआएं हैं. बहुत बहुत शुक्रिया थैंक यू सो मच कि आप शामिल हुए आए और अपने होने के एहसास दिलवाया. उस वजह तरखल के कमदन पदी काल बन के ताहिर कमदन उर्दू की खबर के नमूना उर्दू जो कमदन चरत दुमरा राजी हैं. खैर दे कि छत पर कमदन संभल ग्रह नहीं कहना. سوک لکھا پردو کی خبر نش کول نو خیر پشتو کی ہم تاس خبر کولی شی پختو کی مو 0938-280-495 چې دا خو کوم دن پروگرام کې مونږ ټوسٹ پیدا کوو خوند رنگ او مزه پیدا کوو چې تاسو نه کوم دن تاسو مات ګډ پختو نه بلکې کوم دن اردو اورو 0938-280-495 کانٹیکټ تاسو کولی شئ جی تاسو رابطه کولی شئ یو پروگرام کې شامل دي شئ خپل موجود ګمال احساس را کولی شئ جی 0938-280-495 ٹریک شامل ہو جی آ ہا

0: गुड मॉर्निंग भैया, गुड मॉर्निंग जी, गुड मॉर्निंग एंड कायनात मैसेज कीजिए, शुक्रिया कायनात एंड डियर बेस्ट एंड प्यारे भैया सलाम फजान कमदन कबलू मंजूर कड़ा आवाज मुहम्मद कमदन ओके दे आओ सास अंदाज बयान हम कमदन खुले दे जी नेक्स्ट दाज शाह मैसेज अगले दे सलाम जी वालेकुम सलाम आयजा बेबी सिंह अदा आओ वड़ा बेबी कमदन सिंह अदा नन में लास्ट शो दे ब्याबा यूनिवर्सिटी अजम वे यूनिवर्सिटी था खजी नेक्स्ट दा मैसेज छा दे भाई अकबर अली कमदन मात मैसेज के वही छे अकबर अली ना बल्कि कमदन अकबर पावास कमदन होता सो टफे प्रोग्राम के शामिल के फरहा मासर प्रोग्राम के शामिल शुआ मनाना शुक्रिया फरहा मुझे जो खुशी उर्दू के अल्फाज से मिलती है वो किसी और जबान से नहीं मिलती आई लव उर्दू फरियाल हमारे साथ दे रही है बहुत बहुत शुक्रिया फरियाल एंड सलाम वालेकुम सलाम जी कैसे हैं ठीक हैं खैरियत से अल्हम्दुलिल्लाह मैं ठीक ठाक खैर खैरियत भाई वोलिश कमदन तो दुमरा गमजन है गमजन खन है ये रहता सो वल्ला एक बंदा कमदन पर यो हाल कम प्रे दे कि बंदा खुशहाल है नौता सो कमदन तक तो पूछने को इस भाई जान वोली खुशहाल है सद वजह खुशहाल है सलो खुशहाल है सब जगह खुशहाल है आज बंदा अलग होते कमदन मामलू होते डल डली लग मामलू होते कमदन गमजन नहीं लग मामलू होते कमदन पर कमदन दागस्ती नो ब्याह कमदन तासुना परेक दे गया साहिबा था डेर सलाम नो आया टोल प्रोग्राम के उर्दू आया उर्दू कमदन समखन के जी ताहिरा मैसेज के यो आराम के ना पुख्ता नहीं उर्दू और दिल को आड़े शर्म पकार ताला साहिबा था आया सलाम वो काल नशम कवले ताहिर काका में बद गणी जी हा हा हा ना ताहिर काका जी कमदन ताहिर काका सम गट जुड़ दे सही दे गया ना अस्ताज पिशान दे जी कमदन लग चंचन जी कमदन रुड़ू ना जमुंग ना दी जी ले चंचन पिशान जी कमदन या चंचन पिशान ते समाज रुड़ू ना दे नेक्स्ट सलाम बेस्ट मामू सिंह खी टिकरा की आयजा नूर और अरिबा नूर सिंह अदा बीजान सिंह अदा प्रोग्राम सम खुले दे जी हिफ्जा मासर पंचपीर प्रोग्राम शामिल शुआ शुक्रिया हिफ्जा नेक्स्ट दादा मैसेज दे भाई आयजा सिस्टल्ला आयत नूर नेम च कमदन के दे जी जिया मास्टर प्रोग्राम शामिल शाह शुक्रिया जिया वाह भाई गुलरंग च कमदन दरो वे चे द स्वात सम खख कुले खलक दी स्वात खो च कम सम खा स्वात खो सम बल्ला बद खलक वाले थे खख कुले खलक थी हा? कमदन ऐसे लग गया है तो उस कमदन ऐसे बलका जंग थे जंग थे मूड दे और ऐसे कमदन तो उस गुलन हो सके गुलन कमदन ऐसे गुलन लागू समोर का होना कालर गुरु मुंगसर सुख राज दखम जैना सिफर 938-280-495 अस्सलाम वालेकुम जी हेलो अस्सलाम वालेकुम पखैर ना पखैर सुख लगम जैना जी سوکو
1: یسرا د گندفنا
0: یسرا د گندفنا یسرا پخیرنا پخیر پخیر علی وای گنا یسرا سے بل غوڑ قربان سنگا پاواز دینا پوی گما
1: بل آواز نظر پتاي
0: او سواز دراز دی ہاں یسرا وایا قربان سے بل غوڑے خیر دے الحمدللہ ٹھیک ٹھاک
1: اور ماشو اخدا
0: وڑا ماشوم ہم خدا خدا زبردست دا او خخ کلی دا دوم رخیست دا دوم رخیست دا دیر تاریخ میں کم بیاج کم دین استاس نظر لگی خواہ زخو نظر کم نا زما لور دا خو تاسو چرتا چکم دین نظر نا کی اسے تاسو باندې کوم دنو سم بالله ساډو بي براغلي چې طاهر بي کوم دنو نیو پکچرز په سوشل میډیا اپلوډ نکړه او نیو پکچرز کوم دنو لا تر اوسه پورې نه راغلي
1: ما شاء الله
0: تاسو نه جوړ کوم نن دا صبر نه کی کنه نومو نوم ایک دو کنه خلک وارو کله لگ دا سکار دے لگ صبر وکا چې کم نوم زما خو شي کنه نو هغه نوم به اکدم فی الحال دومره تیزه کې کم نن نوم نه ایک دو بیا کم نن ټول عمر خفګان به یو ټول عمر کم نن جڑا به یو نو قربان نور چا دعا سلام پیغام یسل غواڑے وعلیکم السلام شکریہ جی دا ماسر ہوئی لا ٹائم چکم دن پاتے دے مغل کا ٹائم ختم شو آؤ زبج کم دن اس اجازت بوالم خلا ترس بھر ٹائم ہائے ہائے ٹپیں جوائے کیچے

कॉलर कोड जी मुक्सर सो ग्राज द कम जाना 0098320804995। अस्सलाम वालेकुम जी, कॉल कर शो जी, ड्रॉप शो। भाई इरहत वाया पकाल या एसएमएस राशा राशा कना ता सर जोड़ी गमन डेढ़ जात फिकर दे फरे आलो कलच गमन तो इरहत वाया कल ताहिरा तो वाया दीना जानू न लखच गमन रुकते दी तदा मो आया दी लखच गमन बद गणी पदी चकाल राशा प मैसेज राशा दराना खलग दीनो लखच गमन ना पवज ना लका फजान जी गमन दी कब्र गई हो न पदी जी गमन काल न गई हो ادی خلکو تا لکه کم نن تمو آیا ادی جن کو تو دامو آیا چک پکال راشا کال کول دو پارچ کم نن زرو پکاری زرو سرچ کم نن بیلن سم پکاری کنا پیک جم پکاری او شمان خلک کم نن کلم کال نکی یا میسج نکی

0: मेन जांगीरी रोड बाने द शामनसूर बाबा मदरसे सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाखले 03313944941 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की हूँ
1: زوانی د زوانکو نه بغیر نیمګړی خو کچرته د دغه زوانکو په وخت باندې
0: بای هموس په دې نمبر باندې کالو کې او د خپل بیمار د پاره نمبر واخلئ 03313944941 حیدر مومن هومیوپاتیک جنرل اسپیټال اوس د پېښور سرسرا ستا سخار په سوابۍ کې هم
1: زوانی د زوانکو نه بغیر نیمګړی وی خو کچرته د دغه زوانکو په وخت باندې غم اونکللی شي نو په راروان وخت

आमची जमुंगा हे धर्ममन मेडिकल सेंटर च्या सदा वामरदान रोड गुलबहार नंबर 2 द बर्फानी लारी सरटच जमुंगा हे धर्ममन मेडिकल सेंटर च्या सदा द मजीद मालूमात द पारा तासु प 0332 32 32 704 पतंग नंबर बाने तासु राबे तक वेले छे पगु तासु लदाहुम याद गिर नजर को छी द पिरु जनवाला तर द जुमिरो से पोरे सहर दातु ब जनवाला तर माजगर सलूर ब जो पोरे बगैर नंबर तास जमुंग दगा हे धर्ममन मेडिकल सेंटर च्या सदी तो वटले छे आ बेहतरीन इलाज तर लास कोले छे जमुंग प हे धर्ममन मेडिकल सेंटर च्या सदे की जमुंग द होम्योपैथी दुनिया डियर सीनियर डियर काबिल डॉक्टर डॉक्टर अख्तर मुनीर मंदूरी साहिब नासवी कम ची 2 काल तजुर्बा ले चार सदी یاد چار سدی سر دخواو شی لاکوی او تاسو په مختلف بیمارو کې اخته مختلف ډاکټرانو لاړې تاسو ټیکې گینا یو دل زمونږه هی درمومن میډیکل سنټر چا سدی تراشی ان شاء الله د الله تعالی په فضل سره بس تاسو دغه بیماری دغه مسلې